0: आपको सुनवाते हैं ऑर्डर ऑफ ऑस्ट्रेलिया हासिल करने वाले कुछ लोगों से बातचीत, और ये पहले आपकी मुलाकात करवाते हैं जनाब मोहम्मद अली से, जो चैरिटी तंजीम हेल्पिंग एसीटी चलाते हैं कैनबरा में। आइए उनकी बातचीत सुनते हैं।
1: आप SBS उर्दू के साथ हैं।
2: सामईन, हर साल ऑस्ट्रेलिया में किंग्स बर्थडे के मौके पर उन लोगों को ऑर्डर ऑफ ऑस्ट्रेलिया के एजाज से नवाजा जाता है जिन्होंने किसी खास शोबे में गिरा कदर खिदमत अंजाम दी हों। इस साल ऐसी ही एक शख्सियत जनाब मोहम्मद अली साहब की भी है, जिन्हें समाजी खिदमत के सिले में जनरल कैटेगरी में ऑर्डर ऑफ ऑस्ट्रेलिया का एजाज दिया गया है। उनसे SBS उर्दू की खसूसी गुफ्तगू सुनिए इस पॉडकास्ट में। आपके लिए ज़ाती तौर पर ऑर्डर ऑफ ऑस्ट्रेलिया हासिल करना क्या मानी रखता है और ये आपके कम्युनिटी सर्विस के सफ़र की कैसे अकासी करता है?
3: बहुत बहुत शुक्रिया कि आपने मुझे ऑर्डर ऑफ ऑस्ट्रेलिया के अवार्ड मिलने पर याद फरमाया कि मैं अपने महसूसात आपके साथ शेयर कर सकूं। इस एजाज़ का बहुत बहुत शुक्रिया। मैं समझता हूँ कि ज़ाती तौर पर इस अवार्ड का हुसूल बहुत फ़ख्र की बात है, और मैं समझता हूँ कि ये फ़ख्र न सिर्फ एक शख्सी फ़ख्र है जो मैं महसूस करता हूँ अपने लिए, बल्कि ये एक इस बात का भी मुझे फ़ख्र है कि बहैसियत मुसलमान और बहैसियत पाकिस्तानी, ये एक बहुत अच्छी बात है कि मुझे इस किस्म के अवार्ड से नवाजा गया है। एक और भी एहसास जो इस अवार्ड से जन्म दे रहा है वो यकीनन आजजी और इनकसारी का है। मैं बार बार मैं ये सोचता हूँ कि क्या मैं वाकई में इस काबिल हूँ कि इस किस्म का अवार्ड मुझे दिया जाए। उसकी वजह ये है कि अगर हम ये देखें कि समाजी काम और चैरिटी वर्क बहुत सारे लोग ऑस्ट्रेलिया में कैनबरा में बहुत अरसे से कर रहे हैं, तो मैं अपने आप को उनमें बहुत कमतर महसूस करता हूं, और मैं महसूस करता हूं कि मैं खुशनसीब तो हूं लेकिन उन लोगों को भी इसमें शमूलियत का मौका मिलना चाहिए। दूसरी तरफ ये भी एक बहुत अहम बात है जो बार बार मेरे जहन में आती है कि मैं 2022 में कैनबरा सिटीज़न ऑफ द ईयर मुझे दिया गया था, और आज 2026 में ये ऑर्डर ऑफ ऑस्ट्रेलिया का अवार्ड मिला है। तो मैं ये समझता हूँ कि हर इस किस्म की का अवार्ड वो एक चैलेंज भी होता है। वो ये चैलेंज होता है कि इसकी वजह से वो तवक्कात लोगों की बढ़ती हैं कि आपको हमने इस काबिल समझा, लिहाजा आपको ये अवार्ड दिया जा रहा है। लेकिन अब आपके लिए चैलेंज ये है कि आप उस तवक्को या उन तवक्कात पर पूरा उतरें। तो ये मेरे महसूसात हैं इस बात पर कि मैंने इस वक्त जो ये अवार्ड हासिल किया है वो सिर्फ मोहम्मद अली की या मेरी ज़ाती काविश नहीं है। इसमें साथ साथ मेरे वो 50 से ज़्यादा हेल्पर्स, वॉलंटियर्स और कोलीग्स जो मेरी तंजीम हेल्पिंग एसीटी में हैं वो शामिल हैं, और ये एक इज्तिमाई काम है। और मॉर्निंग टीज वगैरह होती रहती थी, तो वो $10,000 हम किसी भी ऑर्गेनाइजेशन को उस साल नॉमिनेट करके और दे दिया करते थे। फिर 2018 में जब मैंने सरकारी नौकरी को खुदा हाफिज़ कहा, तो उसके 2 महीने के अंदर अंदर ये बेबी पैदा हुई जिसका नाम हेल्पिंग एसीटी है। और हेल्पिंग एसीटी का एक ही मेन ऑब्जेक्टिव था कि कैनबरा में और कैनबरा के अतराफ में कोई भी ऐसा शख्स जो कि फूड की वजह से, जो कि भूखा सोने पर मजबूर है, वो भूखा ना सोए। ऐसा हुआ कि शुरू में 4 लोग शामिल थे जिसमें मनार भी शामिल थे, और फिर मैं अकेला ही चला था जाने बे मंजिल, मगर लोग मिलते गए और कारवा बढ़ता गया वाली बात हुई। आज अल्हम्दुलिल्लाह 50-60 वॉलंटियर्स या हेल्पर्स मौजूद हैं।
0: अभी आप कैनबरा के डॉक्टर मोहम्मद अली से बातचीत सुन रहे थे जो हेल्पिंग ACT چلا رہے ہیں چیریٹی تنظیم, انہیں آرڈر آف آسٹریلیا سے نوازا گیا ہے کنگز برتھ ڈے کے موقع پر. اور ایک اور شخصیت ہماری کمیونٹی کی ضیا احمد صاحب ہیں, انہیں بھی آرڈر آف آسٹریلیا ملا ہے. انہوں نے سماجی ہمانگی اور کمیونٹی خدمات کس طرح انجام دی ہیں, آئیے انہیں سے سنتے ہیں.
4: آرڈر آف آسٹریلیا کا حاصل کرنا جو ہے ایک بڑے آنر کی بات ہے, اور سب سے بڑی بات یہ ہے کہ جو میں نے کمیونٹی کا کام کیا ہے اس کے اندر مسلم کمیونٹی کی طرف سے مجھے کافی انکریجمنٹ ملا ہے, لیکن اس کو مین اسٹریم کمیونٹی کی طرف سے, آسٹریلین گورنمنٹ کی طرف سے اس کو جو ریکوگنائز کیا گیا ہے, اس کے لیے میرے لیے بہت بڑے آنر کی بات ہے اور فخر کی بات ہے کہ میری جو یہ جس ملک میں میں آیا اور جہاں پہ میں نے اتنے دن گزارے اور اس ملک سے نے مجھے بہت کچھ دیا ہے, اور اس طرح سے میں نے جو کچھ اس ملک کو دیا ہے اس کو جو ہے اس ملک نے اس کو جو ہے ریکوگنائز کیا ہے, اور یہ میرے لیے بڑی امپورٹنٹ چیز ہے. آسٹریلیا 1971 نومبر میں یہاں پہ آیا تھا, 18 سال کی عمر تھی میری, اور میں اپنی والدہ والد اور اپنے پانچ اور بھائی بہن کے ساتھ یہاں پہ آیا, اور آتے ہی مجھے یہ لگا کہ یہ ملک جو ہے وہ نہایت ہی اچھا ملک ہے, اور والد صاحب تھوڑا سا پہلے آ گئے تھے ہم سے, تو آنے کے بعد سے انہوں نے آلریڈی یہاں پہ کمیونٹی کا کام کرنا کافی شروع کر دیا تھا, خاص طور پہ یہ انٹرفیتھ ورک جو ہے جو کہ نان ریلیبل کے بعد سے کافی فیشنیبل ہو گیا, انہوں نے وہ 71 ہی میں کرنا شروع کر دیا تھا, تو میں ان کے ایک طرح سے شیڈو کے طور پہ ینگ آدمی تھا, میں ساتھ ساتھ ان کے ساتھ لگا رہتا تھا, اور میرے خیال میں ان کی وجہ سے جو ہے مجھے کافی موٹیویشن حاصل ہوا کہ میں بھی کمیونٹی کا کام کروں اور خاص طور پہ انٹرفیتھ کام کروں اور اس ملک کے اندر مسلم کمیونٹی کو اسٹیبلش کرنے کا کام کروں, اور یہاں پہ ایک پیس اور ہارمونی اور مل جل کے رہنے کی ایک خود ملانے کی کوشش کروں.
0: کون سی ایسی مشکلات تھیں کمیونٹی کی خدمت کے دوران آپ کو چیلنجز کے طور پر پیش آئے؟
4: یہاں پہ حالات کافی مشکل تھے, ایز اے مسلم اس ملک میں رہنا, نہ یہاں پہ کوئی مسجد تھی 71 میں, نہ کوئی حلال کھانے کا انتظام تھا, نہ کوئی حلال ریسٹورنٹ تھے, نہ بچر شاپس تھیں, تو بہت ہی چھوٹی کمیونٹی تھی, اور ہم لوگ پریشان تھے کہ یہ اس فیوچر میں ہم لوگوں کا کیا ہوگا, مسلم کمیونٹی ہم لوگ سروائیو کر پائیں گے یا نہیں, یا ایون مسلمان کے طور پہ اس ملک میں رہ بھی رہ پائیں گے نہیں رہ پائیں گے, لیکن یہ اللہ تعالیٰ کی طرف سے یہ دین ہے, اور اللہ تعالیٰ کی طرف سے بڑا انعام ہے, اللہ تعالیٰ کا کرم ہے کہ اس نے جو ہے ہم لوگوں کو بہت دیا اس ملک کے اندر, بڑی تیزی سے یہاں پہ مسلم کمیونٹی جو ہے اسٹیبلش ہوئی, مسجدیں بنی, حلال گوشت کا انتظام ہوا, اور جو شروع شروع میں جو مشکلات تھیں اب جو ہے ہماری ینگ جنریشن جو ہے اس کو سمجھ بھی نہیں پڑ سکتی ہے کہ وہ کتنے آرام سے یہاں پہ رہ رہے ہیں, تمام فیسلٹیز ہیں, لیکن یہ جو ہیں چیزیں جو ہیں پہلے نہیں تھیں, اور اس میں جو ہے خاص طور پر جو شروع شروع میں لوگوں نے کام کیا ہے کمیونٹی کے لیے, اس کو ہم لوگوں کو جو ہے وہ اور اس کو ایکنالج کرنا چاہیے.
0: ضیا صاحب, اس اعزاز کے ذریعے اگلی نسل کے کمیونٹی لیڈرز اور رہنماؤں کو اور نوجوانوں کو آپ کیا پیغام دینا چاہیں گے؟
4: اگلی نسل کے لیے یہ پیغام دینا چاہوں گا کہ میں ہمارے ینگ لوگ جو ہیں وہ نگیٹو چیزوں کے بجائے پازیٹیو چیزوں کر لیں, یہ دیکھیں کہ کمپیریٹیولی آسٹریلیا جو ہے دوسرے ملکوں کے مقابلے میں ایک ہمارے لیے پیسفل جگہ ہے رہنے کے لیے, گرو ہونے کے لیے ایکول اپارچونیٹیز ہیں, یہاں پہ ہم جو چاہیں سوچ سکتے ہیں, اور اس کو جو ہم لوگ فار گرانٹیڈ نہ لیں.
0: ابھی آپ آرڈر آف آسٹریلیا حاصل کرنے والے کچھ افراد سے ہماری بات چیت سن رہے تھے جنہیں کنگز برتھ ڈے کے موقع پر اس اعزاز سے نوازا گیا ہے, اور ایس بی ایس اردو کی کئی پوڈ کاسٹ کی ویڈیوز ایس بی ایس ساؤتھ ایشین کے اردو یوٹیوب چینل پر بھی موجود ہیں, @sbs.south.asian/urdu پر آپ جا سکتے ہیں یوٹیوب چینل پہ, instagram.com/sbsurdu پر جائیے, یا facebook.com/sbsurdu پر بھی ہم موجود ہیں, آپ وہاں ہمیں اپنے میسیجز ان باکس بھی کر سکتے ہیں, اور وقفے کے بعد جب واپس آئیں گے تو آپ کو پاکستان پاکستانی زیر انتظام کشمیر میں لیے چلیں گے، مگر اس سے پہلے کیوں نہ موسیقی کی دنیا میں چلتے ہیں، شہزاد رائے کی آواز میں آپ کو ایک گیت ان کے البم کا گیت سنواتے ہیں، درشن۔